0: राशन के लिए खादी वोकल फॉर लोकल और हर घर स्वदेशी के नजरिए से मुताबिकत रखता है जो 31 दिसंबर 2026 से नाफिज होंगे। आज गांधी जयंती के मौके पर पूरे मुल्क में खसूसी ग्राम सभाओं का इनेकाद किया जा रहा है। इनमें हुक्मरानी की बड़ी तब्दीली वाली असलाहत और इकदामात पर गौर खोज किया जाएगा जिनका मकसद पंचायतों को मुस्तहकम बनाना, आवामी खिदमात में बेहतरी लाना और मुल्क के देही इलाकों में मयारी जिंदगी को बेहतर बनाना है। देही तरक्यात की वजारत ने कहा है कि इन खसूसी ग्राम सभाओं के साथ साथ अवामी मनसूबे की मुहिम 2026-27 सबकी योजना सबका विकास का भी आगाज किया जा रहा है। वजारत के मुताबिक मजकूरा मुहिम के तहत ग्राम पंचायतें लोगों की शमूलियत और शवाहिद पर मबनी मनसूबाबंदी के जरिए माली साल 2027-28 के लिए अपने अपने ग्राम पंचायत तरक्याती मनसूबे तैयार करेंगी। अवामी मनसूबे की मुहिम पर मुख्तलिफ रियासतों और मरकज के जेर इंतजाम इलाकों में 2018 से अमल दरामद किया जा रहा है जिसके जरिए पंचायतों को जामे मरबूत और शमूलियत वाले तरक्याती मनसूबे मुरतब करने में सहूलत होती है। 2,55,000 से ज्यादा ग्राम पंचायतें अपने अपने मनसूबे तैयार करके इन्हें ई ग्राम स्वराज पर अपलोड करती हैं। आज ही साबिक वजीर आजम लाल बहादुर शास्त्री के 122वें यौम पैदाइश पर उन्हें खराज अकीदत पेश किया जा रहा है। वो उत्तर प्रदेश में 2 अक्टूबर 1904 को पंडित दीनदयाल उपाध्याय नगर में पैदा हुए थे जिसे पहले मुगल सराय के नाम से जाना जाता था। लाल बहादुर शास्त्री कम उम्र में ही मुल्क की जद्दोजहद आजादी में शामिल हो गए थे और उन्होंने 1921 में अदम ताउन तहरीक में हिस्सा लिया। मुल्क की आजादी के बाद वजीर आजम का ओहदा संभालने से पहले शास्त्री जी उत्तर प्रदेश में कई अहम ओहदों पर फाइज हुए। वजीर आजम नरेंद्र मोदी ने आज सुबह कौमी राजधानी में लाल बहादुर शास्त्री के मेमोरियल विजय घाट जाकर गुलाए अकीदत नजर किए। नायब सदर जमहूरिया सी पी राधाकृष्णन, वजीर आजम नरेंद्र मोदी, लोकसभा स्पीकर ओम बिरला और दिल्ली की वजीर आला रेखा गुप्ता ने साबिक वजीर आजम लाल बहादुर शास्त्री को उनके यौम पैदाइश पर विजय घाट जाकर खराज अकीदत पेश किया। वजीर आजम नरेंद्र मोदी अवामी खिदमत के 25 साल मुकम्मल कर रहे हैं। जन सेवा से देश सेवा के मंत्र और पुख्ता अजम के साथ ये सफर आगे बढ़ा है और ये सिलसिला आज भी जारी है। रामेश्वरम में नव तामीर शुदा पाम्बन ब्रिज भारत का पहला वर्टिकल लिफ्ट रेलवे समुद्री पुल है जिसका इफ्तिताह वजीर आजम नरेंद्र मोदी ने गुज़िश्ता 6 अप्रैल को रामनवमी के पवित्र दिन किया था। अपनी तकरीर में उन्होंने कहा था कि रामेश्वरम की पवित्र धरती के लोगों को मुबारकबाद देने का मौका है। शहरी हवाबाजी की वजारत ने भारतीय हवाई अड्डों पर काम कर रहे लोगों के लिए हवाबाजी के हिफाजती तरीकेकार को आसान और सहल बनाने के लिए सिलसिलेवार इसलाहात शुरू की हैं। नई दिल्ली में ब्यूरो ऑफ सिविल एविएशन सिक्योरिटी BCAS के ऑपरेशनल कारकर्दगी को बेहतर बनाने और कारोबार में आसानी से मुतालिक इसलाहात के बारे में मीडिया को जानकारी फराहम करते हुए शहरी हवाबाजी के सेक्रेटरी समीर कुमार सिन्हा ने बताया कि इन तब्दीलियों का मकसद तरीकेकार को आसान बनाना और सिक्योरिटी के आला तरीन मेयार को बरकरार रखते हुए जवाबदेही पर मबनी हुक्मरानी की जानिब मुंतकली है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। सऊदी अरब ने ओमान के उस मुआविन पायलट को मुत्तहिदा अरब अमारात के हवाले कर दिया है जिसने फलाई दुबई के तल अवीव जाने वाले हवाई जहाज को गिराने की नाकाम कोशिश की थी। तफ्तीशकार मजकूरा प्रवास के कॉकपिट में भारतीय पायलट इसमत मच्छार पर ओमान से ताल्लुक रखने वाले मुआविन पायलट के हमले के वाकये की तहकीकात कर रहे हैं। इससे कबल सऊदी अरब के हुक्काम ने इस वाकये की इब्तदाई छानबीन की थी। मजकूरा हवाई जहाज को बुध के रोज वहां के तबूक शहर में इमरजेंसी हालात में उतारा गया था। वजारत खारजा ने कहा है कि वह फलाई दुबई परवाज के बहादुर भारतीय पायलट कैप्टन स्मित मच्छार की सेहत पर करीबी नजर रखे हुए है। वजारत ने एक बयान में कहा है कि सऊदी अरब में तबूक के एक अस्पताल में इब्तदाई इलाज मुआलजे के बाद कैप्टन स्मित को तिब्बी देखभाल और उनकी सेहतयाबी की खातिर अबूजबी ले जाया गया है। रूस के सदर व्लादिमीर पुतिन ने कहा है कि यूक्रेन की लड़ाई का बाहमी तौर पर काबिल कबूल हल निकालने के लिए भारतीय वजीर आजम नरेंद्र मोदी के पास बहुत अच्छे नजरियात हैं। ولادی فورم میں اظہار خیال کرتے ہوئے جناب پوتین نے کہا کہ وزیر اعظم نریندر مودی ان کے ساتھ بات چیت کے دوران جنگ کے خاتمے کا موضوع باقاعدگی سے اٹھاتے رہے ہیں اور انہوں نے پرامن تصفیہ میں گہری دلچسپی کا اظہار کیا ہے۔ زراعت اور کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان آج گوا جا رہے ہیں۔ وہ پونڈا کے مقام پر ایک گرام میں پروگرام میں کسانوں اور لوگوں سے گفتگو کریں گے۔ پنچایت ارکان اور کونسلر آن لائن وسیلے کے ذریعے اس میں شریک ہوں گے۔ ایشیائی کھیلوں میں بھارتی خواتین کی ریکرو تیر اندازی ٹیم نے اپنا پہلا سونے کا تمغہ جیت کر تاریخ رقم کی ہے۔ بھارتی ٹیم نے آج کھیلے گئے سنسنی خیز فائنل مقابلے میں عالمی چیمپئن جنوبی کوریا کو 3-5 سے شکست دی۔ خاص خبریں ایک بار پھر۔ آج بابائے قوم مہاتما گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کو ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا جا رہا ہے۔ گاندھی جینتی کے موقع پر ملک بھر میں خصوصی گرام سبھاؤں کا انعقاد کیا جائے گا۔ شہری ہوابازی کی وزارت نے ایویشن کے سیکیورٹی عمل کو زیادہ سہل اور تیز رفتار بنانے کی خاطر کئی اصلاحات تو شروع کی ہیں۔ سعودی عرب نے عمان کے اس معاون پائلٹ کو متحدہ عرب امارات کے حوالے کر دیا ہے جس نے فلائٹ دبئی کے تل ابیب جانے والی ہوائی جہاز کو گرانے کی ناکام کوشش کی تھی۔ دیگر بھارتی پائلٹ اسمت مچھار کو علاج کے لیے ابوظہبی لے جایا گیا ہے۔ روس کے صدر ولادیمیر پوتین نے کہا ہے کہ یوکرین کی لڑائی کا باہمی طور پر قابل قبول حل نکالنے کے لیے وزیر اعظم نریندر مودی کے پاس بہت اچھے نظریات ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
1: یہ آکاشوانی کی اردو سروس ہے۔ میڈیم ویوز 1000 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر ہماری نشریات جاری ہیں۔ پیش خدمت ہے اقوال نظری پر مبنی شمع فروزہ۔
2: مہاتما گاندھی نے فرمایا ہے کہ والدین بہترین استاد ہو سکتے ہیں۔ مثل مشہور ہے کہ انسان کا پہلا مدرسہ ماں کی گود اور گھر کا آنگن ہوتا ہے، اس لیے بچہ جو کچھ گھر میں سیکھ لیتا ہے وہی پوری زندگی کے لیے اس کا مزاج بن جاتا ہے۔ اگر بچے کو گھر میں اچھی تربیت مل جاتی ہے تو وہ اچھا انسان بن جاتا ہے، اور اگر گھر کے آنگن میں ان کو صحیح تربیت نہیں ملتی تو عام طور پر اس کے اچھے انسان بننے کے امکانات بہت کم ہو جاتے ہیں۔ ماں باپ کا لازمی فریضہ ہے کہ وہ اپنی اولاد کی صحیح تربیت کریں، ان کو اچھی تعلیم دیں اور ان کو ملک اور معاشرے کا بہترین شہری بنانے کی پوری کوشش کریں۔ دراصل اولاد انسان کے پاس ایک امانت ہے، اور انسان کی ذمہ داری ہے کہ اس امانت کو بہتر طریقے پر ادا کرے۔ ایک حدیث میں آتا ہے کہ کوئی شخص اپنی اولاد کو اس سے بہتر کوئی تحفہ نہیں دے سکتا کہ وہ اس کی اچھی تربیت کر دے، یعنی اچھی تربیت اولاد کے لیے والدین کا سب سے قیمتی اور سب سے بڑا تحفہ ہے۔ بہت سے لوگ مال و دولت جمع کرتے رہتے ہیں اور کہتے بھی ہیں کہ بھائی ہم تو اپنی اولاد کو اتنا کر جانا چاہتے ہیں کہ ہمارے بعد ان کو کسی کے سامنے ہاتھ نہ پھیلانا پڑے۔ ایسے لوگوں کو یاد رکھنا چاہیے کہ اولاد کے حق میں یہ خیر خواہی نہیں ہے، بلکہ ان کے حق میں خیر خواہی یہ ہے کہ ان کی اچھی تربیت کی جائے، ان کو اچھا انسان بنایا جائے۔ ہندی کے کسی شاعر نے بڑے پتے کی بات کہی ہے، پوت سپوت تو کیا دھن سنجے، پوت کپوت تو کیا دھن سنجے، یعنی اولاد اگر قابل ہو تو اس کے لیے مال و دولت جمع کرنے کی ضرورت ہی نہیں ہے۔ اسی طرح اگر اولاد قابل نہ ہو تو اس کے لیے بھی مال و دولت جمع کرنے کی ضرورت نہیں ہے، چونکہ جو قابل ہے وہ تو مال خود کما لے گا، اور جو نالائق ہے وہ ماں باپ کا جمع کیا ہوا مال بھی برباد کر دے گا۔ اولاد کا ماں باپ کے ساتھ خاص تعلق ہوتا ہے، جس طرح والدین کو اولاد سے محبت ہوتی ہے اسی طرح اولاد کو بھی اپنے ماں باپ سے خصوصی محبت ہوتی ہے۔ اس لیے ماں باپ اس حیثیت میں ہوتے ہیں کہ وہ آسانی سے بچے کو اچھی باتیں سکھا سکیں، اور بچہ ان کی آنکھوں کے سامنے بڑا ہوتا ہے، اس کی ہر حرکت ان کے سامنے ہوتی ہے۔ ان کو اس کا موقع ہوتا ہے کہ وہ بچے کو اس کی غلطیوں پر خبردار کریں اور اس کو صحیح باتیں سکھائیں۔ ماں باپ کی رہنمائی اس کو زندگی کی بلندیوں تک لے جائے گی، اور اگر ماں باپ نے اس کی تربیت سے غفلت کی تو یہ بے توجہ ہی اس کے لیے تباہی کا سبب بن جائے گی۔ بچے کی تربیت اور اس کی تعلیم میں سب سے اہم کردار ماں باپ کا ہوتا ہے. اس میں خاص طور پر ماں کا کردار بہت اہم ہے. علامہ اقبال نے ایک فارسی شعر میں کہا ہے کہ پیش آمد

0: گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کو آج ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا. بھارت کے محکمہ موسمیات نے اروناچل پردیش میں آج موسلادھار بارش کی پیشگوئی کی ہے. اس نے کہا ہے کہ شمال مغربی بھارت میں جنوب مغربی مانسون ختم ہونے کے قومی قریب امکانات ہیں. اور ایشین گیمز میں لولینا برگوہائی نے خواتین کے مکے بازی کے 75 کلو گرام زمرے میں سونے کا تمغہ جیتا ہے. اب بھارت کے پاس سونے کے 12 تمغوں سمیت کل تمغوں کی تعداد 71 ہو گئی ہے. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے آج بھارتی پائلٹ کیپٹن سمیت مچھار سے بات چیت کی, جنہوں نے نہ صرف اپنے معاون پائلٹ کے حملے سے خود کو بچایا بلکہ 180 لوگوں کی جان بھی بچائی. یہ واقعہ دبئی سے تل ابیب جانے والی فلائی دبئی کی پرواز میں پیش آیا. کیپٹن مچھار نے اس واقعے کی تفصیل وزیر اعظم نریندر مودی کو بتائی اور اس بارے میں بتایا کہ کس طرح انہیں ہمت ملی. وزیر اعظم نے ان کی دلیری کی تعریف کی, ان کی جلد صحت یابی کی دعا کی.
1: آپ کی ہمت نے, آپ کے دھیرے نے اور آپ کی سن بن نے فیکشن آف سیکنڈ میں اتنے نرنے کر لی آپ نے, اتنے لوگوں کی جان بچائی اور آج پورا دیش گرو سے کہہ سکتا ہے کہ ہم ہندوستانی جان دینے والے لوگ نہیں ہیں, جان بچانے والے لوگ. اور آپ نے اپنے شریر پہ اتنا بڑا گھاؤ ہوا, آپ سوئم جیون اور مرتی کی لڑائی لڑ رہے, اس سمے بھی آپ نے اپنی جیون کی پرواہ نہیں کی, سبھی یاتریوں کے جیون کی پرواہ کی. اور سب سے بڑی بات, 140 کروڑ دیش واسیوں کا آپ نے مان بڑا ہے. اور اس لیے میں ہردے سے گرو انوبھو کرتا ہوں. یہ سب میں آپ سے سننا چاہوں گا.
0: دبئی سے تل ابیب جانے والی فلائی دبئی کی پرواز میں رونما اس واقعے میں کیپٹن سمیت مچھار پر حملہ کرنے والے معاون پائلٹ کو ابوظہبی منتقل کر دیا گیا ہے. سعودی پریس ایجنسی ایس پی اے نے سعودی عرب کی داخلی امور کی وزارت کے ایک عہدیدار کے حوالے سے جانکاری دی ہے کہ طبی منظوری حاصل کرنے کے بعد دونوں پائلٹ ابوظہبی کے لیے روانہ ہو گئے. ابوظہبی میں بھارتی سفارت خانے نے کل جانکاری دی کہ کیپٹن مچھار کو متحدہ عرب امارات لایا گیا اور ان کی حالت میں اب بہتری آ رہی ہے. سعودی پریس ایجنسی کے مطابق فلائی دبئی کی پرواز بدھ کے روز صبح 9:45 پر تبوک میں واقع شاہ سلطان بن العزیز بین الاقوامی ہوائی اڈے پر بحفاظت اتری تھی. اس پرواز میں 174 مسافر اور عملے کے 8 ارکان سوار تھے. ان تمام افراد کو ضروری لاجسٹیکل اور طبی مدد فراہم کی گئی. شام 5:40 پر مسافروں نے فلائی دبئی کے ایک دوسرے طیارے میں سفر کیا, جبکہ جہاز کا عملہ ایک دوسری پرواز سے واپس چلا گیا. جمعرات کے روز دونوں پائلٹ یو اے ای کی ایک سیکیورٹی ٹیم کے ہمراہ سعودی عرب سے ابوظہبی کے لیے روانہ ہوئے. سعودی پریس ایجنسی کے مطابق یو اے ای کی ایک سیکیورٹی ٹیم کے تالمیل سے سعودی حکام کی طرف سے کی گئی ابتدائی تحقیقات میں انکشاف ہوا کہ جہاز کے معاون پائلٹ اور کیپٹن کے درمیان جھگڑا ہوا, جس کے سبب دونوں افراد زخمی ہو گئے. کامرس اور صنعت کے وزیر پیوش گوئل نے امریکہ کے ملواکی میں G20 وزراء تجارت کی میٹنگ کے موقع پر فرانس, کینیڈا, سعودی عرب اور جنوبی کوریا کے اپنے ہمنصب وزراء کے ساتھ دو طرفہ میٹنگز کی. ان میٹنگوں میں شامل ملکوں نے دو طرفہ تجارتی تعلقات کو مستحکم بنانے پر توجہ مرکوز کی. فرانس کے غیر ملکی تجارت اور اقتصادی امور کے وزیر کے ساتھ میٹنگ میں جناب گوئل نے تجارت اور سرمایہ کاری میں اضافہ کرنے, بھارت یورپی یونین آزاد تجارتی معاہدے پر تیزی سے عمل درآمد اور ایرو اسپیس مینوفیکچرنگ یو پی آئی کے انضمام اور مشترکہ اختراعی اقدامات سمیت مختلف شعبوں میں دو طرفہ تعاون میں مزید اضافہ کرنے کے بارے میں تبادلہ خیال کیا. جناب گوئل نے کینیڈا کے بین الاقوامی تجارت سے متعلق وزیر مرندر سندھو کے ساتھ ایک میٹنگ کی, جس میں بھارت کینیڈا جامع اقتصادی شراکت داری سے متعلق معاہدے سی پیک اور جاری مذاکرات کا جائزہ لیا. اس معاہدے کا آغاز مارچ کے مہینے میں وزیر اعظم نریندر مودی اور کینیڈا کے وزیر اعظم مارک کرنے نے کیا تھا, جس کا مقصد دونوں ملکوں کے درمیان دو طرفہ تجارت کو سال 2030 تک 50 امریکی ڈالر تک بڑھانا ہے. सऊदी अरब के अपने हमनसब माजिद बिन अब्दुल्ला अल कसाबी के साथ मीटिंग में जनाब गोयल ने भारत और खलीज तआवुन काउंसिल जीसीसी के दरमियान आजादाना तिजारती मुआहदे पर मुज़ाकरात और दोतरफा तिजारत और सरमायाकारी के ताल्लुकात में मजीद मुस्तहकम बनाने के इम्कानात का जायजा लिया। जनाब गोयल ने जनूबी कोरिया के वजीर तिजारत पार्क जोंग सुंग के साथ भी मीटिंग की, जिसमें भारत कोरिया जामे इक्तसादी शराकतदारी से मुतालिक मुआहदे, IKCPA की मुजवजा पेशरफ, मुतवाजन तजारती तरक्की और भारत की जरई फार्मास्यूटिकल और मरीन प्रोडक्ट्स की बेहतर मार्केट रसाई पर बातचीत हुई। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। आज बाबा को महात्मा गांधी को उनके 157वें यौम पैदाइश पर खिराज अकीदत पेश किया जा रहा है। इस मौके पर पूरे मुल्क और बैरून मुल्क भारतीय मिशनों में भी कई प्रोग्रामों का एहतमाम किया गया है। कौमी राजधानी में महात्मा गांधी की समाधि राजघाट पर सर्वधर्म प्रार्थना सभा का एहतमाम किया गया। वज़ीर आज़म नरेंद्र मोदी ने आज सुबह राजघाट पर महात्मा गांधी मेमोरियल पर उन्हें खिराज अकीदत पेश किया और फूल नजर किये। वज़ीर आज़म नरेंद्र मोदी, लोकसभा स्पीकर ओम बिरला, मरकजी वज़रा राजनाथ सिंह, जेपी नड्डा, किरण रिजिजू, अर्जुन राम मेघवाल, जितेंद्र सिंह और एम मुरुगन ने आज नई दिल्ली में संविधान सदन में महात्मा गांधी और लाल बहादुर शास्त्री को खिराज अकीदत पेश किया। बीजेपी सदर नितिन नवीन, कांग्रेस सदर और राज्यसभा में अपोजिशन लीडर मल्लिकार्जुन खड़गे, लोकसभा में अपोजिशन रहनुमा राहुल गांधी, अरकान पार्लियामेंट, पार्लियामेंट के सीनियर ओहदेदार और स्कूली तलबा ने भी खिराज अकीदत पेश किया। आज ही साबिक वजीर आजम लाल बहादुर शास्त्री के 122वें यौम पैदाइश पर उन्हें खिराज अकीदत पेश किया जा रहा है। वजीर आजम नरेंद्र मोदी ने आज सुबह कौमी राजधानी में लाल बहादुर शास्त्री के मेमोरियल विजय घाट जाकर गुनाह अकीदत नजर किया। वजीर आजम नरेंद्र मोदी अवामी खिदमत के 25 साल मुकम्मल कर रहे हैं। जन सेवा से देश सेवा के मंत्र और पुख्ता अजम के साथ ये सफर आगे बढ़ा है और यह सिलसिला आज भी जारी है। सेवा और सुशासन के उनके नजरिए से रहनुमाई हासिल करते हुए सरकार 2047 तक विकसित भारत के मकसद को हासिल करने की समत लगातार काम कर रही है। जामे तरक्की और समाजी एतबार से बाख्तियार बनाए जाने से इस पुख्ता अजम के जरिए लोगों की जिंदगी बदल रही है। अपनी खसूसी सीरीज के तहत आज हम इस बात का तस्करा कर रहे हैं कि किस तरह इस नजरिए को अटल टनल के जरिए अमली शक्ल दी गई।
2: अटल टनल जदीद इंजीनियरिंग और सरहदी सड़कों की तंजीम की तकनीकी महारत की एक बेहतरीन मिसाल है। यह टनल दुनिया भर में मशहूर रोहतांग पास के नीचे इंतहाई दुश्वार जोग्राफियाई आलात में तामीर की गई है। यह टनल हिमाचल प्रदेश में कुल्लू और कबायली जिले लाहौल स्पीति के दरमियान हर तरह के मौसम में साल भर मजबूत रबता फराहम करती है। यह टनल रियासत में तरक्की, सियाहत और स्ट्रेटजिक कनेक्टिविटी के हवाले से एक अहम मकाम के तौर पर भी उभरी है। शिमला से रितेश कपूर की रिपोर्ट के साथ उर्दू खबरों के लिए मेहताब आलम।
0: भारत के महकमे मौसमियात ने आज अरुणाचल प्रदेश में शदीद बारिश की पेशगोई की है। उसने कहा है कि पंजाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश और गुजरात व मध्य प्रदेश के ज्यादातर इलाकों से अगले 24 घंटे के दौरान जुनूब मगरबी मानसून खत्म होने के कभी इम्कान हैं। महकमे ने कहा कि आंध्र प्रदेश, केरला, माहे, जैली हिमालयाई, मगरबी बंगाल और सिक्किम में कल तक गरज चमक के साथ छींटा पड़ने और बिजली चमकने के इम्कान हैं। जापान के आईची नगोया में जारी एशियाई खेलों में भारतीय खिलाड़ियों ने आज मुख्तलिफ खेलों में कई तमगे जीतकर अपनी शानदार कारकर्दगी का मुजाहिरा किया। भारत के तमगों की कुल तादाद 71 हो गई है। इनमें सोने के 12, चांदी के 25 और कांसे के 34 तमगे शामिल हैं। और आखिर में खास खबरें एक बार फिर। वज़ीर आज़म नरेंद्र मोदी ने फ्लाई दुबई के पायलट कप्तान सुमित मछार से बातचीत की। उन्होंने उनकी बहादुरी की तारीफ की और जल्द सेहतियाबी की दुआ की। तिजारत और सनत के वजीर पीयूष गोयल ने G20 के तिजारत से मुतालिक वजीरों की मीटिंग से अलग फ्रांस, कनाडा, सऊदी अरब और जनूबी कोरिया के अपने हमनसब वज़रा से दोतरफा मीटिंग्स की। मुल्क में बाबा कौम महात्मा गांधी और साबिक वजीर आजम लाल बहादुर शास्त्री को आज उनके यौम पैदाइश पर खिराज अकीदत पेश किया। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
3: Good afternoon. This is Akashvani and I am Valsa Williams with the midday news. The headlines. Prime Minister Narendra Modi speaks to pilot of Fly Dubai Captain Smith Machar, applauds his bravery and wishes him a quick recovery. Commerce and Industry Minister Piyush Goyal holds bilateral meetings with his counterparts from France, Canada, Saudi Arabia and South Korea on the sidelines of the G20 trade ministers meeting to strengthen trade relations. The nation pays homage

0: اب آپ اصغر علی سے خبریں سنیے. پہلے اس وقت کی خاص خاص خبریں. وزیر اعظم نریندر مودی نے بہادر پائلٹ اسمت مچھر کی سینکڑوں جانیں بچانے اور اسرائیل جانے والے پرواز کو تباہ کرنے کی کوشش ناکام بنانے پر تعریف کی. انہوں نے زور دے کر کہا کہ بھارتی وہ ہوتے ہیں جو دوسروں کی جان نہیں لیتے ہیں بلکہ دوسروں کو بچانے کے لیے اپنی جان خطرے میں ڈال دیتے ہیں. تجارت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت عالمی سپلائی چین میں ایک قابل اعتماد شراکت دار کے طور پر ڈیزائن سے لے کر تیار شدہ اشیاء تک مینوفیکچرنگ ویلیو چین تشکیل دے رہا ہے. ملک نے بابا قوم مہاتما گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کو ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا. اور ایشیائی کھیلوں میں بھارت نے 44 سالوں میں خواتین ہاکی میں سونے کا پہلا تمغہ جیتا. پہلوان سجیت کلکل اور مکے باز پروین ہڈا لولینا بورگوئن اور انکش پنگل نے بھی سونے کے تمغے حاصل کیے. بھارت تمغوں کی فہرست میں 5ویں مقام پر پہنچ گیا ہے. اس کے تمغوں کی مجموعی تعداد بڑھ کر 76 ہو گئی ہے جن میں سونے کے 16 تمغے شامل ہیں. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے آج کیپٹن اسمت مچھر سے فون پر بات کی اور اسرائیل جانے والی فلائی دبئی کی پرواز کو ہائی جیک کرنے کی کوشش کے دوران ان کی بہادری اور حاضر دماغی کی تعریف کی. وزیر اعظم نے کہا کہ بھارتی وہ لوگ نہیں ہیں جو دوسروں کی جان لیتے ہیں بلکہ وہ ہیں جو دوسروں کو بچانے کے لیے اپنی جان خطرے میں ڈالنے کے لیے تیار رہتے ہیں. انہوں نے کیپٹن مچھر کے اس فوری فیصلے کو سراہا جس سے سینکڑوں مسافروں کی جان بچانے میں مدد ملی. گزشتہ بدھ کے روز کیپٹن مچھر اس وقت شدید طور پر زخمی ہو گئے جب دبئی سے تل ابیب جانے والی فلائی دبئی کی پرواز کے کاک پٹ میں ان کے ساتھی پائلٹ نے انہیں چھری مار دی. اس پرواز میں 174 مسافر سوار تھے جن میں 27 بچے بھی شامل تھے. پائلٹ اس وقت متحدہ عرب امارات کے ایک اسپتال میں زیر علاج ہیں. تجارت اور صنعت کے وزیر پیوش گوئل نے امریکہ کے شہر میل واوکی میں G20 وزرائے تجارت کی میٹنگ کے اختتامی دن عالمی تجارت میں پائی جانے والی بے قاعدگیوں اور عدم توازن کو دور کرنے کے لیے عالمی تجارتی تنظیم WTO کے ضابطوں کے مطابق طریقہ کار اختیار کرنے پر زور دیا ہے. ڈھانچہ جاتی اضافی صلاحیت اور پیداوار کے موضوع پر خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت دنیا کی سب سے تیزی سے ترقی کرنے والی بڑی معیشت ہے اور اس کی معیشت 140 کروڑ لوگوں کی ضروریات پوری کرنے والی گھریلو مانگ پر مبنی معیشت ہے. انہوں نے اجاگر کیا کہ بھارت عالمی سپلائی چین میں قابل اعتماد شراکت دار کے طور پر ڈیزائن سے لے کر تیار مصنوعات تک مینوفیکچرنگ کا مکمل ویلیو چین تیار کر رہا ہے. انہوں نے کہا کہ بھارت کی پیداواری صلاحیت اس کی گھریلو اور عالمی دونوں ضروریات پوری کرتی ہے اور G20 کی صدارت کے دوران جن شعبوں کی نشاندہی کی گئی ہے ان میں بھارت کو ڈھانچہ جاتی اضافی پیداواری صلاحیت کا مسئلہ درپیش نہیں ہے. جناب گوئل نے کہا کہ بھارت اور کئی رکن ملکوں کو تشویش ہے کہ بعض معیشتوں میں غیر منصفانہ طور پر اثر انداز ہونے والی سرکاری مدد سے اشیاء کو غیر معمولی طور پر کم قیمت پر بیرون ملک فروخت کرنے اور حریفوں کو مارکیٹ سے باہر کرنے کے لیے جان بوجھ کر انتہائی کم قیمت مقرر کرنے کا رجحان پیدا ہو سکتا ہے. انہوں نے کہا کہ ایسے خدشات سے نمٹنے کے لیے WTO کے ضابطوں سے ہم آہنگ اقدامات کیے جاتے ہیں جن میں ڈمپنگ مخالف محصول اور اضافی درآمدی محصول شامل ہیں. یہ اقدامات شواہد کی بنیاد پر کیے جاتے ہیں اور عدالتی نظر ثانی کے تابع ہوتے ہیں. انہوں نے زور دے کر کہا کہ صرف صنعتی پیداواری صلاحیت بذات خود مسئلہ نہیں ہے بلکہ یہ مسائل اس وقت پیدا ہو سکتے ہیں جب پیداوار کا کسی مخصوص جغرافیائی علاقے میں ارتکاز خفیہ سبسڈی اور سرکاری معاونت کی وجہ سے ہو. انہوں نے کہا کہ پیداوار اور سپلائی چین کو مختلف ممالک اور علاقوں میں پھیلانا ایک جائز مقصد ہے لیکن اسے WTO کے ضوابط سے باہر اقدامات کرنے یا ترقی پذیر ممالک پر ایڈجسٹمنٹ کا بوجھ ڈالنے کے بہانے کے طور پر استعمال نہیں کیا جا سکتا. ترقی پذیر ممالک کو صنعت کاری کے لیے اپنی پالیسی بنانے کی گنجائش برقرار رہنی چاہیے. انہوں نے یہ بھی کہا کہ اعداد و شمار اور معلومات کا تبادلہ موجودہ نظام اور طریقہ کار کے تحت ہی ہونا چاہیے. G7 کے رکن ممالک کے رہنماؤں نے آج ویڈیو کانفرنسنگ کے ذریعے ایک ہنگامی میٹنگ کا انعقاد کیا جس میں عالمی سطح پر ڈیزل کی سپلائی، ایندھن کی بڑھتی ہوئی قیمتوں اور امریکہ اور یورپ کے درمیان بڑھتی کشیدگی پر تبادلہ خیال کیا گیا. यह मीटिंग ऐसे वक्त में हो रही है जब अमरीकी सदर डोनाल्ड ट्रंप ने यह धमकी दी है कि अगर यूरोपीय ममालिक ने अपने स्ट्रेटेजिक जखायर से ईंधन जारी नहीं किया तो अमरीका डीजल की बरामदात रोक सकता है। इसके अलावा यूक्रेन के जरिए रूस की रिफाइनरीज को नुकसान पहुंचाने के बाद रूस ने डीजल की बरामदात पर आयत पाबंदी में तौसी कर दी है, जबकि चीनी रिफाइनरियों ने मुल्की जरूरत के लिए डीजल की बरामदात मुअत्तल कर दी है। मुल्क ने आज बाबा कौम महात्मा गांधी को उनके 157वें यौम पैदाइश पर खराज अकीदत पेश किया। कौमी राजधानी में राजघाट पर बापू की समाधि पर सर्वधर्म प्रार्थना सभा यानी सभी मजाहिब के दुआई जलसे का अहतमाम किया गया। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज सुबह सर्वधर्म प्रार्थना में शिरकत की और बाबा कौम को गुलहाय अकीदत नजर किये। नायब सदर सीपी राधाकृष्णन, वजीर आजम नरेंद्र मोदी, लोकसभा स्पीकर ओम बिरला और दीगर रहनुमाओं ने भी राजघाट पर महात्मा गांधी को गुलहाय अकीदत पेश किये। नायब सदर और वजीर आजम ने आज शाम नई दिल्ली में गांधी स्मृति पर महात्मा गांधी को खिराज अकीदत पेश किया। कई दीगर मुअज्जिज़ीन ने भी बापू को खिराज अकीदत पेश किया। प्रोग्राम के दौरान नामवर गुलकारों के साथ साथ स्कूली तलबा ने रूहानी नगमे गाये। आज दुनिया भर में भारतीय मिशनों ने महात्मा गांधी का 157वां यौम पैदाइश मनाया और इस दौरान उनके सच्चाई, अमन और अदम तशद्दुद के पैगाम की दायमी अहमियत को उजागर किया। चीन में भारतीय सफीर विक्रम दोराईस्वामी ने बीजिंग में भारतीय बिरादरी के लोगों और मकामी अहम शख्सियात के हमराह महात्मा गांधी को गुलहाय अकीदत पेश किये। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मुल्क ने आज साबिक वजीर आजम लाल बहादुर शास्त्री को उनके 122वें यौम पैदाइश पर खिराज अकीदत पेश किया। वो 2 अक्टूबर 1904 को उत्तर प्रदेश के पंडित दीनदयाल उपाध्याय नगर में पैदा हुए, जिसे पहले मुगल सराय कहा जाता था। नौमरी में वो भारत की तहरीक आजादी में शामिल हुए और 1921 की अदम तआवुन तहरीक में हिस्सा लिया। आजादी के बाद लाल बहादुर शास्त्री ने उत्तर प्रदेश और उसके बाद मरकजी हुकूमत में कई अहम ओहदों पर खिदमात अंजाम दी। वजीर आजम नरेंद्र मोदी ने साबिक वजीर आजम को आज सुबह कौमी राजधानी में वाकई उनकी यादगार विजय घाट पर गुलहाय अकीदत नजर किये। भारतीय मौसमियात महकमे आईएमडी ने आइंदा 2 दिन के दौरान अरुणाचल प्रदेश में शदीद बारिश होने की पेशगोई की है। आईएमडी ने कहा है कि इस महीने की 5 तारीख तक तमिलनाडु, पुडुचेरी, कराईकल, आंध्र प्रदेश, केरलम और माहे में गरज चमक के साथ छींटे पड़ने का इम्कान है। लक्षद्वीप, ज़ैली हिमालयाई मगरबी बंगाल और सिक्किम में भी कल इसी तरह की सूरत हाल रहने का इम्कान है। मौसमियात महकमे ने बताया कि आइंदा 3 दिन के दौरान कोंकण और गोवा में गर्म और हब्स के हालात रहने का कवी इम्कान है। जापान के आईची नगोया में जारी एशियाई खेलों में सोने के तमगे जीतने का सिलसिला जारी है। खेल के 13वें दिन भारतीय खिलाड़ियों ने शानदार कारकर्दगी का मुजाहरा करते हुए हॉकी, मुक्केबाजी, कुश्ती और तीरअंदाजी में 6 सोने के तमगे हासिल किए और अपनी महारत, अज्म और खेल के आला मियार का मुजाहरा किया। खवातीन हॉकी के फाइनल में भारतीय टीम ने सख्त मुकाबले में दिफाई चैंपियन चीन को 0-1 देकर सोने का तमगा जीता। इसके साथ ही तमगे की फहरिस्त में भारत 5वें नंबर पर पहुंच गया है। भारत के तमगों की तादाद बढ़कर 76 हो गई है, जिसमें सोने के 16, चांदी के 25 और कांसे के 35 तमगे शामिल हैं। और आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने बहादुर पायलट स्मिथ मच्छर की सैकड़ों जाने बचाने और इसराइल जाने वाली परवाज को तबाह करने की कोशिश नाकाम बनाने पर तारीफ की। तिजारत के वजीर पीयूष गोयल ने कहा है कि भारत आलमी सप्लाई चेन में एक काबिल एतमाद शराकतदार के तौर पर डिजाइन से लेकर तैयार शुदा अशिया तक मैन्युफैक्चरिंग वैल्यू चेन तश्कील दे रहा है। मुल्क ने बाबा कौम महात्मा गांधी और साबिक वजीर आजम लाल बहादुर शास्त्री को उनके यौम पैदाइश पर खिराज अकीदत पेश किया और एशियाई खेलों में भारत ने 44 सालों में खवातीन हॉकी में सोने का पहला तमगा जीता। भारत तमगों की फहरिस्त में 5वें मकाम पर पहुंच गया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव्स 1071 किलोहर्ट्ज मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर, ये आकाशवाणी की उर्दू सर्विस है।

0: ملک نے بابائے قوم مہاتما گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کو ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا. اور ایشیائی کھیلوں میں بھارت نے 44 سالوں میں خواتین ہاکی میں سونے کا پہلا تمغہ جیتا. پہلوان سجیت کلکل اور مکے باز پروین ہڈا، لولینا بورگوہین اور انکش پانگل نے بھی سونے کے تمغے حاصل کیے. بھارت تمغوں کی فہرست میں پانچویں مقام پر پہنچ گیا ہے. اس کے تمغوں کی مجموعی تعداد بڑھ کر 76 ہو گئی، جن میں سونے کے 16 تمغے شامل ہیں. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے آج کیپٹن اسمت مچر سے فون پر بات کی اور اسرائیل جانے والی فلائی دبئی کی پرواز کو ہائی جیک کرنے کی کوشش کے دوران ان کی بہادری اور حاضر دماغی کی تعریف کی. وزیر اعظم نے کہا کہ بھارتی وہ لوگ نہیں ہیں جو دوسروں کی جان لیتے ہیں، بلکہ وہ ہیں جو دوسروں کو بچانے کے لیے اپنی جان خطرے میں ڈالنے کے لیے تیار رہتے ہیں. انہوں نے کیپٹن مچھر کے اس فوری فیصلے کو سراہا جس نے سینکڑوں مسافروں کی جان بچانے میں مدد کی. گزشتہ بدھ کے روز کیپٹن مچھر اس وقت شدید طور پر زخمی ہو گئے جب دبئی سے تیل ابیب جانے والی فلائی دبئی کی پرواز کے کاک پٹ میں ان کے ساتھی پائلٹ نے انہیں چھری مار دی. اس پرواز میں 174 مسافر سوار تھے، جن میں 27 بچے بھی شامل تھے. پائلٹ اس وقت متحدہ عرب امارات کے ایک اسپتال میں زیر علاج ہیں. تجارت اور صنعت کے وزیر پیوش گوئل نے امریکہ کے شہر مل واوکی میں G20 وزرائے تجارت کی میٹنگ کے اختتامی دن عالمی تجارت میں پائی جانے والی بے قاعدگیوں اور عدم توازن کو دور کرنے کے لیے عالمی تجارتی تنظیم WTO کے ضابطوں کے مطابق طریقہ کار اختیار کرنے پر زور دیا ہے. ڈھانچہ جاتی اضافی صلاحیت اور پیداوار کے موضوع پر خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت دنیا کی سب سے تیزی سے ترقی کرنے والی بڑی معیشت ہے، اور اس کی معیشت 140 کروڑ لوگوں کی ضروریات پوری کرنے والی گھریلو مانگ پر مبنی معیشت ہے. انہوں نے اجاگر کیا کہ بھارت عالمی سپلائی چین میں ایک قابل اعتماد شراکت دار کے طور پر ڈیزائن سے لے کر تیار مصنوعات تک مینوفیکچرنگ کا مکمل ویلیو چین تیار کر رہا ہے. انہوں نے کہا کہ بھارت کی پیداواری صلاحیت اس کی گھریلو اور عالمی دونوں ضروریات پوری کرتی ہے، اور G20 کی صدارت کے دوران جن شعبوں میں نشاندہی کی گئی ہے ان میں بھارت کو ڈھانچہ جاتی اضافی پیداواری صلاحیت کا مسئلہ درپیش نہیں ہے. جناب گوئل نے کہا کہ بھارت اور کئی رکن ممالک کو تشویش ہے کہ بعض معیشتوں میں غیر منصفانہ طور پر اثر انداز ہونے والی سرکاری مدد سے اشیاء کو غیر معمولی طور پر کم قیمت پر بیرون ملک فروخت کرنے اور حریفوں کو مارکیٹ سے باہر کرنے کے لیے جان بوجھ کر انتہائی کم قیمت مقرر کرنے کا رجحان پیدا ہو سکتا ہے. انہوں نے کہا کہ ایسے خدشات سے نمٹنے کے لیے WTO کے ضابطوں سے ہم آہنگ اقدامات کیے جاتے ہیں، جن میں ڈمپنگ مخالف محصول اور اضافی درآمدی محصول شامل ہیں. ملک نے آج سابق وزیر اعظم لال بہادر شاستری کو ان کے 122ویں یوم پیدائش پر خراج عقیدت پیش کیا. وہ 2 اکتوبر 1904 کو اتر پردیش کے پنڈت دین دیال اپادھیائے نگر میں پیدا ہوئے، جسے پہلے مغل سرائے کہا جاتا تھا. 9 عمری میں وہ بھارت کی تحریک آزادی میں شامل ہوئے اور 1921 کی عدم تعاون تحریک میں حصہ لیا. آزادی کے بعد لال بہادر شاستری نے اتر پردیش اور اس کے بعد مرکزی حکومت میں کئی اہم عہدوں پر خدمات انجام دیں. وزیر اعظم نریندر مودی نے سابق وزیر اعظم کو آج صبح قومی راجدھانی میں واقع ان کی یادگار وجے گھاٹ پر گلہائے عقیدت نظر کیے. نائب صدر جمہوریہ سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے آج شام نئی دلی میں گاندھی اسمرتی کے مقام پر مہاتما گاندھی کو خراج عقیدت پیش کیے. متعدد دیگر اہم شخصیات نے بھی باپو کو خراج عقیدت پیش کیا. مشہور گلوکاروں اور اسکولی طلبہ نے پروگرام کے دوران روحانی نغمات گائے. آج دنیا بھر میں بھارتی مشنوں نے مہاتما گاندھی کا 157واں یوم پیدائش منایا، اور اس دوران ان کی سچائی، امن اور عدم تشدد کے پیغام کی دائمی اہمیت کو اجاگر کیا. चीन में भारतीय सफीर विक्रम दोराईस्वामी ने बीजिंग में भारतीय बिरादरी के लोगों और मुकामी अहम शख्सियात के हमराह महात्मा गांधी को गुलहाए अकीदत पेश किया। चीन के फनकारों ने मौसीकी से भरपूर खराज अकीदत पेश किया, जबकि भारतीय बिरादरी के अरकान ने गांधी जी के पसंदीदा भजन गाए। जापान में भारतीय सफीर नगमा मलिक और भारतीय बिरादरी के अरकान ने टोक्यो में एडोगावा में गांधी जी के मुजस्मे पर गुलहाए अकीदत नजर किए। पाकिस्तान, नेपाल, ऑस्ट्रेलिया, न्यूजीलैंड, बहरीन और जुनूबी कोरिया में भी इसी तरह की यादगारी तकरीबात का इनेकाद किया गया। भारतीय मिशनों ने महात्मा गांधी की तालीमात और दौरे हाजिर में उनकी अहमियत को उजागर किया। मंगोलिया, सऊदी अरब, जुनूबी अफ्रीका और तुर्की में भी भारतीय मिशनों ने गांधी जयंती मनाई। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। आज पंजाब के तरन तारण सेक्टर में सरहदी हिफाजती फोर्स बीएसएफ ने दो पाकिस्तानी दरअंदाजों को हलाक कर दिया। बीएसएफ जराये के हवाले से आकाशवाणी नामानिगार ने बताया कि महलुकीन गैर कानूनी तौर पर सरहद उबूर करके भारतीय सरजमीन में दाखिल हुए। सरहद पर तैनात सिक्योरिटी अमले की जानिब से रोकने से मुतालिक इंतबाह के बावजूद दरअंदाज आगे बढ़ रहे थे, जिसकी वजह से बीएसएफ को फायर करने पर मजबूर होना पड़ा। बरतानवी भारतीय शतरंज खिलाड़ी बुढ़ाना शिवनंदन के गिनीज वर्ल्ड रिकॉर्ड्स की जानिब से ख्वातीन का ग्रैंड मास्टर खिताब WGM जीतने वाली सबसे कम उम्र खिलाड़ी होने का एतराफ किया गया है। इसी 11 साल स्कूली तलबा ने समरकंद उज्बेकिस्तान में मुनक्किद 46वें शतरंज ओलंपियाड को जीतकर तारीख रकम की थी। भारतीय मौसमियात महकमे IMD ने आइंदा दो दिन के दौरान अरुणाचल प्रदेश में शदीद बारिश होने की पेशगोई की है। IMD ने कहा है कि इस महीने की 5 तारीख तक तमिलनाडु, पुडुचेरी, कारेकल, आंध्र प्रदेश, केरलम और माहे में गरज चमक के साथ छींटे पड़ने का इम्कान है। लक्षद्वीप, जैली हिमालयाई मगरबी बंगाल और सिक्किम में भी कल इसी तरह की सूरत हाल रहने का इम्कान है। मौसमियात महकमे ने बताया कि आइंदा 3 दिन के दौरान कोंकण और गोवा में गर्म और हबस के हालात रहने का कभी इम्कान है। जापान के आइची नगोया में जारी एशियाई खेलों में सोने के तमगे जीतने का सिलसिला जारी है। खेल के 13वें दिन भारतीय खिलाड़ियों ने शानदार कारकर्दगी का मुजाहरा करते हुए हॉकी, मुक्केबाजी, कुश्ती और तीरंदाजी में कुछ सोने के तमगे हासिल किए और अपनी महारत, अज्म और खेल के आला मेयार का मुजाहरा किया। ख्वातीन हॉकी के फाइनल में भारतीय टीम ने सख्त मुकाबले में दिफाई चैंपियन चीन को 0 के मुकाबले से शिकस्त देकर सोने का तमगा जीता। लालदेव स्वामी ने भारत की जानिब से फैसला कुन वाहिद गोल किया, जबकि गोलकीपर सविता पूनिया ने पेनाल्टी स्ट्रोक का बचाव करते हुए भारत की बर्तरी बरकरार रखी और सोने का तमगा दिलाया। इसके साथ ही तमगे की फेहरिस्त में भारत 5वें नंबर पर पहुंच गया है। भारत के तमगों की तादाद बढ़कर 76 हो गई है, जिसमें सोने के 16, चांदी के 25 और कांसे के 35 तमगे शामिल हैं। आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने बहादुर पायलट स्मिथ मच्छर की सैकड़ों जाने बचाने और इसराइल जाने वाली परवाज को तबाह करने की कोशिश नाकाम बनाने पर तारीफ की। तिजारत के वजीर पीयूष गोयल ने कहा है कि भारत आलमी सप्लाई चेन में एक काबिले एतमाद शराकतदार के तौर पर डिजाइन से लेकर तैयार शुदा अशिया तक मैन्युफैक्चरिंग वैल्यू चेन तश्कील दे रहा है। मुल्क ने बाबाए कौम महात्मा गांधी और साबिक वजीर आजम लाल बहादुर शास्त्री को उनके यौम पैदाइश पर खराज अकीदत पेश किया और भारत तमगों की फहरिस्त में 5वें मुकाम पर पहुंच गया है। उसके तमगों की मजमू तादाद बढ़कर 76 हो गई है, जिनमें सोने के 16 तमगे शामिल हैं। फिर में इसके साथ ही आकाशवाणी से खबरों का यह बुलेटिन खत्म हुआ।
1: मीडियम वेव्स 1071 किलोहर्ट्ज मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर यह आकाशवाणी की उर्दू सर्विस है। हम अपने तमाम सामाइन का एक बार फिर खैर मकदम करते हैं। पेशे प्रोग्राम तामिल इरशाद के बाकी नगमे।

0: سامعین، آخری شو پروگرام کے تحت ابھی آپ سدا بہار فلم نغمے سن رہے تھے. یہ آکاش وانی کی اردو سروس ہے. اس وقت ہماری نشریات میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فریو ڈش پر دستیاب ہیں. شب کے 12:50 ہو چکے ہیں. یہ وقت ہوتا ہے خبروں کے بلٹین کا.
1: یہ آکاش وانی ہے. اب آپ تنویر سے خبریں سنیے. پہلے خبروں کی سرخیاں. وزیر اعظم نریندر مودی نے بہادر پائلٹ اسمت مچھر کی سینکڑوں جانے بچانے اور اسرائیل جانے والی پرواز کو تباہ کرنے کی کوشش ناکام بنانے پر تعریف کی. انہوں نے زور دے کر کہا کہ بھارتی وہ ہوتے ہیں جو دوسروں کی جان نہیں لیتے ہیں بلکہ دوسروں کو بچانے کے لیے اپنی جان خطرے میں ڈال دیتے ہیں. تجارت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت عالمی سپلائی چین میں ایک قابل اعتماد شراکت دار کے طور پر ڈیزائن سے لے کر تیار شدہ اشیاء تک مینوفیکچرنگ ویلیو چین تشکیل دے رہا ہے. ملک نے بابائے قوم مہاتما گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کو ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا. اور ایشیائی کھیلوں میں بھارت نے 44 سالوں میں خواتین ہاکی میں سونے کا پہلا تمغہ جیتا. پہلوان سجیت کلکل اور مکے باز پروین ہڈا، لولینا بورگوہین اور انکش پانگھل نے بھی سونے کے تمغے حاصل کیے. بھارت تمغوں کی فہرست میں 5ویں مقام پر پہنچ گیا ہے. اس نے تمغوں کی مجموعی تعداد بڑھ کر 76 ہو گئی ہے جن میں سونے کے 16 تمغے شامل ہیں. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے کیپٹن اسمت مچھر سے فون پر بات کی اور اسرائیل جانے والی فلائی دبئی کی پرواز کو ہائی جیک کرنے کی کوشش کے دوران ان کی بہادری اور حاضر دماغی کی تعریف کی. وزیر اعظم نے کہا کہ بھارتی وہ لوگ نہیں ہیں جو دوسروں کی جان لیتے ہیں بلکہ وہ ہیں جو دوسروں کو بچانے کے لیے اپنی جان خطرے میں ڈالنے کے لیے تیار رہتے ہیں. انہوں نے کیپٹن مچھر کے اس فوری فیصلے کو سراہا جس نے سینکڑوں مسافروں کی جان بچانے میں مدد کی. گزشتہ بدھ کے روز کیپٹن مچھر اس وقت شدید طور پر زخمی ہو گئے جب دبئی سے تل ابیب جانے والی فلائی دبئی کی پرواز کے کاکپٹ میں ان کے ساتھی پائلٹ نے انہیں چھری مار دی. اس پرواز میں 174 مسافر سوار تھے جن میں 27 بچے بھی شامل تھے. پائلٹ اس وقت متحدہ عرب امارات کے ایک اسپتال میں زیر علاج ہیں. تجارت اور صنعت کے وزیر پیوش گوئل نے امریکہ کے شہر مل واوکی میں G20 وزرائے تجارت کی میٹنگ کے اختتامی دن عالمی تجارت میں پائی جانے والی بے قاعدگیوں اور عدم توازن کو دور کرنے کے لیے عالمی تجارتی تنظیم WTO کے ضابطوں کے مطابق طریقہ کار اختیار کرنے پر زور دیا ہے. ڈھانچہ جاتی اضافی صلاحیت اور پیداوار کے موضوع پر خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت دنیا کی سب سے تیزی سے ترقی کرنے والی بڑی معیشت ہے اور اس کی معیشت 140 کروڑ لوگوں کی ضروریات پوری کرنے والی گھریلو مانگ پر مبنی معیشت ہے. انہوں نے اجاگر کیا کہ بھارت عالمی سپلائی چین میں ایک قابل اعتماد شراکت دار کے طور پر ڈیزائن سے لے کر تیار مصنوعات تک مینوفیکچرنگ کا مکمل ویلیو چین تیار کر رہا ہے. انہوں نے کہا کہ بھارت کی پیداواری صلاحیت اس کی گھریلو اور عالمی دونوں ضروریات پوری کرتی ہے اور G20 کی صدارت کے دوران جن شعبوں کی نشاندہی کی گئی ان میں بھارت کو ڈھانچہ جاتی اضافی پیداواری صلاحیت کا مسئلہ درپیش نہیں ہے. انہوں نے کہا کہ ایسے خدشات سے نمٹنے کے لیے WTO کے ضابطوں سے ہم آہنگ اقدامات کیے جاتے ہیں جن میں ڈمپنگ مخالف محصول اور اضافی درآمدی محصول شامل ہیں. یہ اقدامات شواہد کی بنیاد پر کیے جاتے ہیں اور عدالتی نظر ثانی کے تابع ہوتے ہیں. ملک نے سابق وزیر اعظم لال بہادر شاستری کو ان کے 122ویں یوم پیدائش پر خراج عقیدت پیش کیا. وہ 2 اکتوبر 1904 کو اتر پردیش کے پنڈت دین دیال اپادھیائے نگر میں پیدا ہوئے جسے پہلے مغل سرائے کہا جاتا تھا. 9 عمری میں وہ بھارت کی تحریک آزادی میں شامل ہوئے اور 1921 کی عدم تعاون تحریک میں بھی حصہ لیا. ملک نے آج بابائے قوم مہاتما گاندھی کو ان کی 157ویں پیدائش پر خراج عقیدت پیش کیا. قومی راجدھانی میں راج گھاٹ پر باپو کی سمادھی پر سرو دھرم پرارتھنا سبھا یعنی سبھی مذاہب کے دعائیہ جلسے کا اہتمام کیا گیا. सभ्य जमहूरिया द्रौपदी मुर्मू ने सुबह सर्वधर्म प्रार्थना में शिरकत की और बाबाए कौम को गुलाए अकीदत नजर किए। नायब सदर सी पी राधाकृष्णन, वजीर आजम नरेंद्र मोदी, लोकसभा स्पीकर ओम बिरला और दीगर रहनुमाओं ने भी राजघाट पर महात्मा गांधी को गुलाए अकीदत पेश किए। G7 के रुकन ममालिक के रहनुमाओं ने कल वीडियो कॉन्फ्रेंसिंग के जरिए एक हंगामी मीटिंग का इनेकाद किया, जिसमें आलमी सतह पर डीजल की सप्लाई, ईंधन की बढ़ती हुई कीमतों और अमेरिका और यूरोप के दरमियान बढ़ती कशीदगी पर तबादला ख्याल किया गया। ये मीटिंग ऐसे वक्त में हो रही है जब अमरीका के सदर डोनाल्ड ट्रंप ने यह धमकी दी है कि अगर यूरोपीय ममालिक ने अपने स्ट्रेटेजिक जखायर से ईंधन जारी नहीं किया तो अमरीका डीजल की बरामदात रोक सकता है। इसके अलावा यूक्रेन के जरिया रूस की रिफाइनरीज को नुकसान पहुंचाने के बाद रूस ने डीजल की बरामदात पर आयात पाबंदी में तौसी कर दी है, जबकि चीनी रिफाइनरियों ने मुल्की जरूरियात के लिए डीजल की बरामदात मुअत्तल कर दी है। ये वीडियो कॉन्फ्रेंसिंग मीटिंग फ्रांस के सदर इमैनुअल मैखॉन ने बुलाई थी ताकि G7 ममालिक के रहनुमाओं को इस बात पर आमादा किया जा सके कि वो बरामदाती पाबंदियां आयत किए बगैर पेट्रोलियम मसनूआत की आलमी मंडी को मुस्तहकम करने के इकदाम कर सकें। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। कल पंजाब के तरन तारण सेक्टर में सरहदी हिफाजती फोर्स BSF ने दो पाकिस्तानी दरअंदाजों को हलाक कर दिया। BSF जराये के हवाले से आकाशवाणी नामा निगार ने बताया कि महलुकीन गैर कानूनी तौर पर सरहद उबूर करके भारतीय सरजमीन में दाखिल हुए। सरहद पर तैनात सिक्योरिटी अमले की जानिब से रोकने से मुतालिक इंतबाह के बावजूद दरअंदाज आगे बढ़ रहे थे, जिसकी वजह से BSF को फायर करने पर मजबूर होना पड़ा। भारतीय मौसमियात महकमे IMD ने आइंदा दो दिन के दौरान अरुणाचल प्रदेश में शदीद बारिश होने की पेशगोई की है। IMD ने कहा है कि इस महीने की 5 तारीख तक तमिलनाडु, पुडुचेरी, कारेकल, आंध्र प्रदेश, केरलम और माहे में गरज चमक के साथ छींटे पड़ने का इम्कान है। लक्षद्वीप, जैली हिमालयाई, मगरबी बंगाल और सिक्किम में भी कल इसी तरह की सूरत हाल रहने का इम्कान है। मौसमियात महकमे ने बताया कि आइंदा 3 दिन के दौरान कोंकण और गोवा में गर्म और हबस के हालात रहने का कवी इम्कान है। जापान के आइची नगोया में जारी एशियाई खेलों में सोने के तमगे जीतने का सिलसिला जारी है। खेल के 13वें दिन भारतीय खिलाड़ियों ने शानदार कारकर्दगी का मुजाहरा करते हुए हॉकी, मुक्केबाजी, कुश्ती और तीरंदाजी में 6 सोने के तमगे हासिल किए हैं और अपनी महारत, अज्म और खेल के आला मेयार का मुजाहरा किया। ख्वातीन हॉकी के फाइनल में भारतीय टीम ने सख्त मुकाबले में दिफाई चैंपियन चीन को 0-1 शिकस्त देकर सोने का तमगा जीता। लाल रेसियामी हमार जोटे ने भारत की जानिब से फैसला कुन वाहिद गोल किया, जबकि गोलकीपर सविता पूनिया ने पेनाल्टी स्ट्रोक का बचाव करते हुए भारत की बरतरी बरकरार रखी और सोने का तमगा दिलाया। एशियाई खेलों में भारतीय ख्वातीन हॉकी टीम ने 44 सालों के लंबे इंतजार के बाद पहला सोने का तमगा हासिल किया है। इसके साथ ही भारतीय ख्वातीन हॉकी टीम 2028 के लॉस एंजलिस में होने वाले ओलंपिक्स खेलों के लिए क्वालिफाई कर लिया है। ख्वातीन मुक्केबाजी के 65 किलोग्राम जुमरे के फाइनल में भारत की परवीन हुड्डा ने चीनी ताइपे की नीम चीन को 2-3 शिकस्त देकर सोने का तमगा जीता। इसके साथ ही तमगे की फेहरिस्त में भारत 5वें नंबर पर पहुंच गया है। भारत के तमगों की तादाद बढ़कर 76 हो गई है, जिसमें सोने के 16, चांदी के 25 और कांसे के 35 तमगे शामिल हैं। आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने बहादुर पायलट स्मिथ मच्छर की सैकड़ों जाने बचाने और इसराइल जाने वाली परवाज को तबाह करने की कोशिश नाकाम बनाने पर तारीफ की। तिजारत के वजीर पीयूष गोयल ने कहा है कि भारत आलमी सप्लाई चेन में एक काबिले एतमाद शराकतदार के तौर पर डिजाइन से लेकर तैयार शुदा अशिया तक मैन्युफैक्चरिंग वैल्यू चेन तश्कील दे रहा है। मुल्क ने बाबाए कौम महात्मा गांधी और साबिक वजीर आजम लाल बहादुर शास्त्री को उनके यौम पैदाइश पर खिराज अकीदत पेश किया और एशियाई खेलों में भारत ने 44 सालों में ख्वातीन हॉकी में पहला सोने का तमगा जीता है। इसके साथ ही आकाशवाणी से खबरों का ये बुलेटिन खत्म हुआ।
0: मीडियम वेव्स 1071 किलोहर्ट्ज मोबाइल ऐप न्यूज ऑन AIR और DD Free डिश पर ये आकाशवाणी की उर्दू सर्विस है। शब का एक बजा चाहता है اب اردو سروس کی آج کی تیسری اور آخری مجلس کی نشرات اختتام پذیر ہوتی ہیں۔ صبح 9:30 پر ہم اپنی پہلی مجلس کی نشرات کے ساتھ ایک بار پھر حاضر خدمت ہوں گے۔ تب تک لے دیجیے ہمیں اجازت۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं अंजलि। प्रधानमंत्री नरेंद्र मोदी ने कैप्टन स्मिथ मच्छर से फोन पर बात की। श्री मोदी ने इसराइल जा रही फ्लाई दुबई की फ्लाइट को क्रैश कराने की कथित कोशिश को नाकाम करने में कैप्टन स्मिथ मच्छर की बहादुरी और सूझबूझ की तारीफ की। प्रधानमंत्री ने कहा कि भारतीय वे लोग नहीं हैं जो दूसरों की जान लेते हैं, बल्कि वे हैं जो दूसरों की जान बचाने के लिए अपनी जान जोखिम में डालने को तैयार रहते हैं। श्री मोदी ने कैप्टन मच्छर की प्रशंसा करते हुए उन्होंने कहा कि पलक झपकते ही जो फैसला लिया उससे सैकड़ों यात्रियों की जान बच सकी।
3: आप स्वयं जीवन और मृत्यु की लड़ाई लड़ रहे, उस समय भी आपने अपने जीवन की परवाह नहीं की, सभी यात्रियों के जीवन की परवाह की। और सबसे बड़ी बात, 140 करोड़ देशवासियों का आपने मान बढ़ा है, और इसलिए मैं हृदय से गर्व अनुभव करता हूँ।
2: बुधवार को दुबई से तेल अवीव जा रही फ्लाई दुबई की फ्लाइट के कॉकपिट में सहयोगी पायलट के हमले में कैप्टन मच्छर गंभीर रूप से घायल हो गए थे। फ्लाइट में 174 यात्री सवार थे, जिसमें 27 बच्चे भी शामिल थे। पायलट का अभी संयुक्त अरब अमीरात के अस्पताल में उपचार किया जा रहा है। अस्पताल से प्रधानमंत्री के साथ बातचीत में कैप्टन मच्छर ने कहा कि 17 वर्ष के फ्लाइंग अनुभव ने उन्हें हालात की गंभीरता को समझने और तुरंत कार्रवाई करने में मदद की। उन्होंने प्रधानमंत्री से कहा कि वे देश से दूर हैं, लेकिन देश की संस्कृति से नहीं। प्रधानमंत्री ने कैप्टन स्मिथ मच्छर के इलाज का इंतजाम करने के लिए सऊदी अरब और संयुक्त अरब अमीरात की सरकारों का आभार प्रकट किया। वाणिज्य मंत्री पीयूष गोयल ने कहा कि भारत एक विश्वसनीय कड़ी के रूप में डिजाइन से लेकर तैयार माल तक विनिर्माण मूल्य श्रृंखलाओं का निर्माण कर रहा है। श्री गोयल ने अमेरिका के मिलवॉकी में G20 व्यापार मंत्रियों की बैठक के समापन पर यह बात कही। श्री गोयल ने कहा कि भारत विश्व की सबसे तेजी से बढ़ती हुई अर्थव्यवस्था है, जिसकी घरेलू मांग पर आधारित अर्थव्यवस्था 140 करोड़ लोगों की जरूरतों को पूरा करती है। कृतज्ञ राष्ट्र ने कल राष्ट्रपिता महात्मा गांधी और पूर्व प्रधानमंत्री लाल बहादुर शास्त्री की जयंती पर